0: बुद्धू, नई कार जीतने का मौका। वाव, पापा को सरप्राइज दूंगी, बस थोड़ी सी तो उनकी तफसील भरनी है।
1: रुक जा बुद्धू।
0: क्या?
2: ऐसे पॉपअप से होशियार रहो, स्कैमर्स जाती तफसीलात का गलत इस्तेमाल कर सकते हैं।
0: ओ,
1: तो समझ गई ना, रिलैक्स।
0: पर कार जीत जाते तो पापा होमवर्क नहीं कर पाते।
2: RBI कहता है स्मार्ट बनो,
0: कूल रहो।
3: وقفے کے بعد پروگرام میں آپ کا ایک بار پھر خیر مقدم۔ پروگرام کا سلسلہ جاری رکھتے ہوئے پروگرام کا اگلا نغمہ پیش خدمت ہے امیت کمار اور ایس جانکی کی آواز میں۔